0: इएमआईमा। आईएमई रमेशबाट पैसा पठाउँदा 6% सम्म थप्ती क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्टल डेटा पनि।
1: Samsung साथमा रमेशमा बेनिफिट।
2: शर्त तथा नियमहरू लागू हुने छन्।
3: No matter what, you got.